लाग जग खप खप मुआ गुरमुख होवै सो एको जाने एको सेव सुख पावनिया जी जंत